0: ہیں اور انہیں اپنی زمین سے بے دخل ہونا پڑتا ہے۔
1: آپ صحیح کہہ رہے ہیں شیام جی۔ دیکھیے، زمین ادھیگرہن کے معاملے میں دو مہتوپورن مدے ہیں۔ پہلا یہ کہ نجی ادیوگوں کے لیے سرکار زمین کا ادھیگرہن نہ کرے اور کمپنیاں خود ہی کسانوں سے زمین خریدے۔ دوسرا جو مدعا ہے وہ یہ ہے کہ استھانیہ سنستھائیں یعنی پنچایت وغیرہ کو اس پرکریا میں شامل کیا جائے۔ سنسدیہ سمیتی کی سفارش تھی کہ کمپنیاں اگر 80% زمین کے لیے بھومی مالکوں کی منظوری لے لیتی ہے تو تبھی 20% زمین بیچنے کے لیے بات کیا جا سکتا ہے۔
2: لیکن سیام بھائی، سننے میں آ رہا ہے کہ سرکار نے اس سیما میں بھی سنشودھن کیا ہے، اب اس کا نیا ماپدنڈ کیا ہے؟
0: سرکار نے یہ سیما 80% سے گھٹا کر 66% کر دی ہے۔
2: اچھا،
0: یہ بھی پرستاوت تھا کہ جو ادھیگرہن ابھی پورا نہیں ہوا ہے وہ بھی اس کے دائرے میں آ جائے گا۔ اب سرکار نے ایک نشچت اودھی طے کر دی ہے۔ سرکار اس ودھیک پر ایک رائے بنانے کی کوشش کر رہی تھی، بلکہ اس نے سبھی پارٹیوں کو ودھیک بنانے کی پرکریا میں شامل کرنے کی بھی کوشش کی تھی۔
2: جی جی،
0: پر راجنیتک ماحول جیسا ہے اس میں سنسد میں کتنی سہمتی بنا پانا بہت مشکل کام ہے کسی بھی مدعے پر۔
2: جی جی بالکل۔ آپ کا کیا ماننا ہے کپور صاحب، اب تو یہ ودھیک قانون بن گیا ہے تو کس طرح کے بدلاؤ دیکھنے کو ملے گا؟
1: ویرندر جی، اس ودھیک کے قانون بن جانے سے تو زمین ادھیگرہن میں موجود انشچتتا کافی کم ہو گئی ہے، لیکن ادیوگوں کے لیے زمین پانے کی پرکریا کو سرل اور پاردرشی بنانے کے لیے ابھی بھی کافی کچھ کرنے کی ضرورت ہے۔
2: جی،
1: ایک تو زمین کے کاروبار کو زمین مافیا سے چھڑانے کے لیے کچھ کرنا ہوگا، جو زمین کے ہر سودے کو مفت پیسہ بنانے کا مادھیم مانتا ہے۔
2: بھومی خرید پر سرکاری نینترن ہٹ جانے سے
1: جی
2: تو ان لوگوں کو اور کافی بول بالا ہو جائے گا۔
1: بالکل،
2: اس بارے میں آپ کیا کہتے ہیں؟
0: بھومی خرید کی پرکریا سے سرکار کے ہٹ جانے کے بعد اس طرح کے تتوں کو زیادہ اوسر مل سکتا ہے۔
2: جی بالکل،
0: اور وہ کسانوں و ادیوگ دونوں کے ہتوں کو نقصان پہنچا سکتے ہیں۔ اس کے علاوہ استھانی جنتا کو بھی یہ سمجھانے اور ثابت کرنے کی ضرورت ہے کہ اودیوگیکرن سے انہیں لابھ ہی ہوگا۔
2: ایسا تو ہر کوئی دعویٰ کرتا ہے کہ ادیوگوں سے استھانی جنتا کو لابھ ہوگا، لیکن جب پرتیفل سامنے آتا ہے، جب نتیجہ سامنے آتا ہے تو استھانی جنتا کے ذمے کچھ بھی ہاتھ نہیں آتا ہے کپور صاحب، سوائے ان کو پچھتانے کے۔
1: صحیح بات کہہ رہے ہیں، یہ بات ایک دم صحیح ہے کہ اودیوگیکرن سے زیادہ روزگار پیدا ہوتے ہیں اور زیادہ وکاس ہوتا ہے، لیکن اس وکاس میں استھانیہ لوگوں کی بھاگیداری کتنی ہوگی یہ سنشچت کرنا سرکار کی نیتوں پر نربھر کرتا ہے۔
2: جی،
1: یہ بات اودیوگک روپ سے وکست راجیوں کے لوگوں کو زیادہ معلوم ہے اور وہ اسے اچھی طرح سے سمجھتے بھی ہیں کہ کیسے وہ اس کا لابھانش اور حق حاصل کر سکتے ہیں۔
2: کیا اسی لیے گجرات اور مہاراشٹر میں زمین ادھیگرہن کرنا اور راجیوں کی اپیکچھا زیادہ آسان ہو گیا ہے شیام بھائی؟
0: ہاں بالکل، آپ نے صحیح سمجھا ویرندر بھائی۔ اس لیے گجرات اور مہاراشٹر میں زمین حاصل کرنا پشچم بنگال یا بہار کے مقابلے آسان ہے۔ اودیوگک سنسکرتی کا وکاس تبھی ٹھیک سے ہوگا جب اس میں سب کے وکاس کا آشواسن ہو۔
2: شروعاتی دور میں جب کیندریہ گرامین وکاس منتری گوالیئر پہنچے تھے، جب زمین کا آندولن شروع ہوا تھا، تو خاص کر کے بھومیہینوں، آدیواسیوں اور غریب لوگوں میں ایک امید سی جگی تھی۔ اس پر انہوں نے کیا کچھ کہا یا کیا کچھ امید جگی تھی ان لوگوں کو؟
1: دیکھیے ویرندر جی، گاندھی جینتی کے دن جب بھومیہینوں، آدیواسیوں اور چھوٹے کسانوں کے سمیلن کے لیے پورو کیندریہ گرامین وکاس منتری جے رام رمیش گوالیئر پہنچے تھے تو بہت سے لوگوں، خاص کر آندولن کاریوں کو امید تھی کہ وہ بھومی سدھار نیتی یا اس سے سمبندھت مہتوپورن گھوشنا اوش کریں گے، لیکن یہ ہوا نہیں۔
2: اچھا اچھا،
1: پر اب 50,000 آندولن کاریوں کی گوالیئر سے دلی کی پد یاترا سے بنے ماحول میں جو سمجھوتا ہوا تھا وہ امید جگاتا تھا۔ یہ دھیان رکھنا ہوگا کہ کہیں سمجھوتا کاغذوں پر ہی نہ رہ جائے، پچھلے انوبھ بھی یہی کہتے ہیں۔
2: ایک سوال یہ بھی اٹھتا ہے شیام جی کہ اس طرح بھومیہینوں سے بھومی دینے کے جھوٹے وعدے کب تک کیے جاتے رہیں گے، کب تک انہیں جھانسے میں رکھا جائے گا، یہ پتہ نہیں چلتا ہے۔
0: دیکھیے بیرندر بھائی، बात बहुत साफ है कि देश में हजारों गांव ऐसे हैं जहां भूमिहीनों को भूमि देने के वायदे तो मिले पर जमीन नहीं मिली।
2: जी जी।
0: अब जैसे उत्तर प्रदेश के बुंदेलखंड इलाका है बांदा,
2: जी,
0: तो बांदा जिले के सीआर पाखा गांव में लगभग एक दर्जन दलित परिवार ऐसे हैं जो पिछले 30 वर्षों से आवंटित भूमि को जोतने का प्रयास कर रहे हैं पर उन्हें अब तक सफलता नहीं मिली है।
2: जी जी।
0: लेखपाल और तहसीलदार के चक्कर लगाते लगाते उम्र बीत गई पर उन्होंने पट्टे पर कब्जा नहीं दिलवाया।
2: तो क्या उनकी भूमि पर दबंगों का कब्जा है?
1: जी हाँ, उनकी भूमि पर गांव के दबंगों का कब्जा है। एक दलित किसान हिम्मत कर अपनी खेत जोतने चला गया तो दबंगों के हाथों पीट कर लौटा।
2: श्याम भाई, ये तो सिर्फ एक गांव का उदाहरण है, ऐसे तो हमारे देश में हजारों गांव होंगे।
0: हाँ।
2: जहां गरीबों को, दलितों को, आदिवासियों को जमीन के लिए रोज प्रताड़ित होना पड़ता है।
0: बिल्कुल, कहना सही है आपका वीरेंद्र भाई। ऐसे न जाने कितने गांव हैं जबकि जरूरत यह थी कि एक समयबद्ध कार्यक्रम के तहत इन सभी परिवारों को कब्जा तो मिलता ही, साथ ही लघु सिंचाई, मेड़बंदी जैसी सहायता भी मिल जाती।
2: जी।
0: ऐसा कुछ भी नहीं हुआ। कुल मिलाकर करीब 10 से 20 करोड़ भूमिहीन व सीमांत किसान परिवारों की कृषि व आवास भूमि का हक मिलना बाकी है।
2: हमारे यहाँ भूमिहीन किसानों की संख्या घटने के बजाय बढ़ती जा रही है, इसके पीछे क्या कुछ खास वजह है कपूर साहब?
1: इसके अलावा कई ऐसे किसान भी हैं जिन पर भूमिहीन बनने का संकट मंडरा रहा है।
2: बिल्कुल,
1: इसे रोकने की नीति बननी भी जरूरी है। उपजाऊ कृषि भूमि से किसानों को वंचित होने की आशंका को कम से कम करना चाहिए। सही नीतियों से कई तरह के विस्थापन रोके जा सकते हैं।
2: इस मामले में आदिवासी बहुल इलाकों की हालत पर अगर गौर किया जाए तो लगता है कि वो बद से बदतर होती जा रही है। राष्ट्रीय पार्कों और अभयारण्यों के नाम पर उन्हें विस्थापित करने की प्रक्रिया तेज होती जा रही है,
0: जबकि जरूरत यह है कि राष्ट्रीय पार्कों और अभयारण्यों से वनवासियों को हटाने के स्थान पर उन्हें वन्य जीव संरक्षण के कार्य से जोड़ा जा सकता
2: जी,
0: है।
2: जी जी।
0: यदि ये समुदाय वन और वन्य जीव की रक्षा में आजीविका प्राप्त करें तो विस्थापन भी रुकेगा और पर्यावरण की बेहतर रक्षा भी हो सकेगी।
2: तो ऐसी परिस्थितियों के लिए सबसे ज्यादा जिम्मेदार कौन है कपूर साहब?
1: देखिए वीरेंद्र जी, वन अधिकार कानून के अनुचित क्रियान्वयन के कारण भी अनेक वनवासियों के विस्थापन की समस्या उत्पन्न हो गई है। हालांकि ये कानून मूल रूप से आदिवासियों से हुए ऐतिहासिक अन्याय को दूर करने के लिए बनाया गया था।
2: जी।
1: भविष्य के लिए ऐसी व्यवस्था करने के साथ जो पहले से विस्थापित लोग दर दर भटक रहे हैं उनसे न्याय करना भी जरूरी है।
2: बहुत सारे किसान कर्ज के कारण भी भूमिहीन होने पर मजबूर है, उनके लिए किस तरह का कदम उठाने की जरूरत महसूस करते हैं श्याम भाई?
0: देखिए, कर्जग्रस्त होने के कारण जिन किसानों की भूमि छिन रही है उनकी खेती किसानी बचाने के लिए कदम उठाए जाने चाहिए जिससे किसानों के भूमिहीन बनने का सिलसिला रुक सके। ऐसा काम अपने आप ही हो जाना चाहिए था बिना भूमिहीनों के दिल्ली कूच के ही।
2: एक बात ये बताइए कपूर साहब कि ग्लोबल हंगर इंडेक्स की ताजा रिपोर्ट में किस बात का जिक्र किया गया है?
1: ग्लोबल हंगर इंडेक्स की ताजा रिपोर्ट बताती है कि पिछले 2 दशक से हमारा देश 9 उदारवादी आर्थिक सुधारों के जिस रास्ते पर चल रहा है उससे एक देश में ही 2 अलग अलग देश बन गए हैं।
2: जी जी बिल्कुल।
1: ये और भी दुर्भाग्यपूर्ण है कि इन दोनों के बीच यानी अमीरों के इंडिया और गरीबों के भारत के बीच की खाई बढ़ती जा रही है।
2: जी।
1: रिपोर्ट बेशक यह स्वीकार करती है कि विश्व स्तर पर भी देखा जाए तो 1990 के दशक के मध्य से लेकर 2007 और 2008 के बीच अल्प पोषितों की संख्या में बढ़ोतरी ही दर्ज हुई है। जाहिर है ये साम्राज्यवादी वैश्वीकरण के कुपरिणामों को ही दिखाता है।
2: ताजा तरीन एक पुस्तक आई है इंडिया बनाम भारत, जिसमें विनय सिंगर साहब ने उसको लिखा है।
1: बिल्कुल।
2: उसमें ये जो ग्लोबल हंगर इंडेक्स का काफी कुछ जिक्र आया है और काफी कुछ डाटा भी है जिसको मैं नहीं रख पाऊंगा अभी। एक बात ये बताइए श्याम भाई कि भारत की लगभग 2/3 आबादी जीवन यापन के लिए खेती बाड़ी पर निर्भर है, इसलिए जमीन अधिग्रहण का मामला कुछ ज्यादा ही संगीन हो जाता है। आप क्या मानते हैं?
0: बिल्कुल ठीक कह रहे हैं आप। आज अगर हर राज्य में बड़ी बड़ी परियोजनाओं के लिए सरकार या निजी संस्थाओं द्वारा बड़े पैमाने पर भूमि अधिग्रहित किए जाने से किसान और मजदूर आंदोलित हैं। कई इलाकों में भूमि अधिग्रहण के खिलाफ किसानों के इतने उग्र और हिंसक आंदोलन हुए हैं कि पुलिस को लाठियां या गोलियां बरसानी पड़ी हैं।
1: सही आप कह रहे हैं। पश्चिम बंगाल के सुंगूर और नंदीग्राम का भूमि अधिग्रहण विवाद आज भी लोगों को याद है। नंदीग्राम के इंडोनेशिया के सलेम समूह के रासायनिक संयंत्र के लिए जब 10,000 एकड़ भूमि पर विशेष आर्थिक क्षेत्र विकसित करने का राज्य सरकार ने प्रयास किया तो स्थानीय ग्रामीणों के कड़े प्रतिरोध का सामना करना पड़ा।
2: जी।
1: सरकार ने नंदीग्राम में लगभग 4,000 पुलिसकर्मियों की तैनाती की थी। पुलिस ने जन आरोश को दबाने के लिए गोलीबारी भी की जिसमें 14 ग्रामीण मारे गए और लगभग 70 जख्मी हो गए।
2: कपूर साहब और श्याम जी, जमीन अधिग्रहण का कानून काफी जटिल नहीं है और उससे पूंजीपतियों को ही फायदा होने वाला है, उद्योगों को ही फायदा होने वाला है। इस चर्चा को आगे भी जारी रखेंगे, अभी हम लोग चलते हैं। इस जानकारी के लिए बहुत बहुत धन्यवाद। नमस्कार।
1: जी आपको भी धन्यवाद।
0: नमस्कार।